0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان یوسی پی
2: ایک نیا انداز
3: ایک نئی سوچ
2: एक नई पहचान
3: एक नई लगन
2: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान
3: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबिल्म के किरदार से
2: और जहां बातें हो मुस्तकबिल की मालूमात की और बहस व तकरार हो आने वाले वक्त की
3: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1
2: जब मिलती है लगन
3: मेहनत
2: कामयाबी और खुलूस
3: तो बनती है
2: यूसीपी की दुनिया
3: आप सुन रहे हैं FM 92.6
2: सुनते रहिए
4: السلام علیکم سامعین میں ہوں آپ کا میزبان شازیب مرزا اور آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا فیکلٹی آر میں آپ سب کو بہت بہت خوش آمدید آج کے اس خصوصی پروگرام میں ہمارے ساتھ موجود ہیں فیکلٹی آف انجینئرنگ سے ڈاکٹر محمد کامران سلیم السلام علیکم سر
5: وعلیکم السلام
4: سر کیسے ہیں آپ
5: الحمدللہ
4: سر بہت شکریہ آپ کا آپ نے اپنے ہمارے لیے وقت نکالا میں اپنے سامعین کو بتاتا چلوں کہ ڈاکٹر کامران ایسوسیٹ پروفیسر ہیں فیکلٹی آف انجینئرنگ میں ساتھ ہی ساتھ فاؤنڈر ہیں UCP اسپیس ریسرچ سینٹر کے ڈاکٹر صاحب تھوڑا سا اپنے بارے میں ہمارے سامعین کو بتائیے گا کہ آپ کیا کام کر رہے ہیں اور کیسے کر رہے ہیں
5: جی بالکل شاہزیب میں نے اپنی انڈر گریجویٹ کی تھی الیکٹریکل انجینئرنگ میں 2004 میں اس کے بعد میں ایم ایس سی کے لیے چلا گیا تھا سویڈن میں جہاں پر میں نے ایم ایس سی الیکٹریکل انجینئرنگ کی ساتھ میں میں نے ایک سال یورپین اسپیس ایجنسی میں جرمنی میں کام کیا جہاں پہ میرا فوکس تھا فارمیشن فلائنگ مشنز کے اوپر اور اس کے بعد میں نے واپس آ کے پاکستان میں 2007 میں اسپارکو کو جوائن کیا جو ہمارا نیشنل اسپیس سینٹر ہے اور وہاں پہ میں نے 2011 تک سرو کیا اور ڈفرینٹ سیٹلائٹ پروٹوٹائپنگ کے اوپر کام کیا جو پاکستان کے 3 پروجیکٹس پہ کام کر رہا تھا وہاں پر میں نے اپنی فیڈ بیک دی اس کے بعد اسی دوران مجھے ایم پی ایچ ڈی کا اسکالرشپ ملا کنگ ساؤتھ یونیورسٹی سے اور اس کے لیے میں نے پرسیو کیا اور 2016 میں مجھے پی ایچ ڈی کی ڈگری ملی تھی کنگ ساؤتھ یونیورسٹی میں اور میرا کام تھا ریڈارس کے اوپر فارمیشن فلائنگ کے اوپر اور ڈفرینٹ اینٹیناز کے اوپر جو کہ آپ ریڈارس میں اور اٹانومس ویکلس کے اندر یوز کر لیتے ہیں وہاں پر یوز کر سکتے ہیں واپس آ کے میں نے 2017 میں یو سی پی کو جوائن کیا ایز اے اسسٹنٹ پروفیسر اور آہستہ آہستہ میرا اسپیس میں انٹرسٹ تھا اسپیس ٹیکنالوجی کے ساتھ انٹرسٹ تھا تو میں نے پھر آہستہ آہستہ اپنی لیب ایک ڈیولپ کرنا شروع کی کہ یہاں پر ہم اسپیس ٹیک کے اوپر کام کر سکیں اور کسی طریقے سے میں پھر اسپیس ٹیکنالوجی کی لیب کو اسٹیم ایجوکیشن سے لنک کر لوں کہ جہاں پر ہم سائنس ٹیکنالوجی انجینئرنگ اور میتھمیٹکس کو فروغ دے سکیں پاکستان کے اندر اور 2020 میں مجھے ایسوسیٹ پروفیسر کی پروموشن ملی اینڈ میں نے پھر اس کے بعد ڈفرینٹ جگہوں پہ اپلائی کرتا رہا ریسرچ فنڈنگس کے لیے پروجیکٹس کے لیے پرپوزلس کے لیے اور اس دوران مجھے کیا کہتے ہیں منسٹر آف پلاننگ کی طرف سے رسپانس ملا اسپارکو جو ہمارا نیشنل اسپیس ایجنسی ہے وہاں سے مجھے رسپانس بڑا اچھا ملا ہے اور ہمیں کچھ فنڈنگ بھی ہم لے آئے ہیں اپنے ڈپارٹمنٹ میں جس کے لیے ہم نے شکر گزار ہیں کہ گورنمنٹ نے ہمیں اس کے لیے ایلیجیبل کیا تو اس وقت میں الیکٹریکل انجینئرنگ ڈپارٹمنٹ میں ہوں فیکلٹی آف انجینئرنگ میں ہوں ایسوسیٹ پروفیسر کی پوزیشن میں ہوں اور آلسو فاؤنڈر ہوں اسپیس ریسرچ سینٹر کا جو ہم نے یو سی پی میں ڈیولپ کیا
4: سر یہ جو اسپیس ریسرچ سینٹر ڈیولپ ہوا ہے ظاہر سی بات ہے ایک ریسرچ سینٹر کو ڈیولپ کرتے ہوئے اچانک تو یہ چیزیں ہوتی نہیں ہیں ظاہر سی بات ہے اٹ ٹیکس ایئرز آف ہارڈ ورک اینڈ ڈیڈیکیشن جو سیٹ اپ ہوا ہے سارا اینڈ یو آر دا فاؤنڈر آف اٹ سر اس کا تھوڑا بتائیں کہ اس کا ویژن اور مشن کیا ہے اس ریسرچ سینٹر کا
5: تو بیسیکلی اس کا جو ویژن مشن ہم نے سب سے پہلے جو ہمارا مشن ہے وہ یہ ہے کہ بائی ایئر 2030 ہم نے یونیورسٹی میڈ سیٹلائٹ کو لانچ کرنا ہے یہ مین مشن ہے جس کے اوپر ہم کام کر رہے ہیں اب اس کے علاوہ اس کے ہم نے چھوٹے چھوٹے اور ہم نے مشنز رکھے ہوئے ہیں جس میں ہمارا آ جاتا ہے کہ اسٹیم ایجوکیشن کو انجینئرنگ کے ساتھ کیسے ہم نے انٹیگریٹ کرنا ہے क्योंकि अब चीज़ इंजीनियरिंग जो है हमारी काफ़ी एडवांस हो चुकी हुई है और ऑन हैंड्स के ऊपर हम चले गए हुए हैं कि बच्चों को प्रैक्टिकल एक्सपीरियंस दिया जाए, ऑन हैंड ट्रेनिंग्स दी जाए, प्रैक्टिकल एक्सपेरिमेंटेशन के साथ उनके कॉन्सेप्ट्स को क्लियर किया जाए। तो बेसिकली यहाँ पर हम डिफरेंट कंपोनेंट्स को, डिफरेंट सिस्टम्स को डिज़ाइन करते हैं और जिनको फर्दर यूटिलाइज करते हैं हम अपने इंजीनियरिंग करिकुलम के अंदर। तो ये हमारा मिशन।
4: अच्छा अच्छा, तो डॉक्टर साहब एक आम लिस्टनर के लिए, जैसे आपको तो ज़्यादा इन चीज़ों का पता है, तो मेरे जैसे एक आम लिस्टनर के लिए अक्सर एक कैन सेट की एक टर्म यूज होती है इंजीनियरिंग के अंदर। एक आम लिस्टनर, एक आम शख्स की जुबान में आप कैन सेट को किस तरह एक्सप्लेन कर सकते हो?
5: बेसिकली कैन सेट जो है ये एक स्टूडेंट सेटेलाइट है। अब एक रियल सेटेलाइट अगर हमने बनाना होगा तो रियल सेटेलाइट की कॉस्ट बिलियंस ऑफ डॉलर्स में हो सकती है, मिलियंस ऑफ डॉलर्स में हो सकती है, डिपेंडिंग ऑन कि उसने क्या ऑपरेशन परफॉर्म करना है। तो हम क्या करते हैं कि बच्चों को स्टार्ट करने के लिए एक कैन सेट डेवलप करते हैं। वो कैन सेट क्या होता है, जो सोडा कैन आपका होता है, पेप्सी का कैन है, कोका कोला का कैन है, वो साइज होता है। और उसके अंदर आप एक जो बेसिक सैटेलाइट के जितने भी सब सिस्टम्स होते हैं, कम्युनिकेशन कैसे हो रही है, कैमरा मॉड्यूल लगा हुआ है, डिफरेंट सेंसर्स लगे हुए हैं, वो तमाम सेंसर्स वगैरह उसके अंदर लगे होंगे, और वो सारे आप फिर ग्राउंड स्टेशन एक छोटा सा बिल्ड करते हैं लैपटॉप पे और उसको एंटीना के साथ आप कम्युनिकेट करवाते हैं। और सारा काम जो एक सैटेलाइट से आप लॉन्ग डिस्टेंस पे कर रहे होते हैं, आप एक लैब एनवायरमेंट के अंदर बैठ के कैन सेट के साथ कम्युनिकेट करते हैं। तो इसमें एक स्टूडेंट जो है वो एक पूरे प्रोसेस से गुजर जाता है कि उसको सैटेलाइट के बेसिक सब सिस्टम्स के बारे में एक बहुत अच्छी अंडरस्टैंडिंग डेवलप,
4: यानी वो एक रॉकेट का प्रोटोटाइप की चीज,
5: सैटेलाइट
4: का प्रोटोटाइप,
5: बिल्कुल सैटेलाइट का स्टूडेंट प्रोटोटाइप बना लेते हैं और उसको फिर वो आस्ता आस्ता फिर एडवांस करते रहते हैं। और ये काम हम अपनी लैब में भी करते हैं और बेशुमार किस्म की हमने सैटेलाइट्स डेवलप किए हुए हैं डिफरेंट पेलोड्स के साथ, डिफरेंट मिशंस के साथ, डिफरेंट सेंसर्स उसमें लगा के बच्चों को हम फिर सिखाते हैं और फिर वो चीज को आगे यूटिलाइज करते हैं।
4: तो डॉक्टर साहब जब भी एक स्पेस रिसर्च सेंटर की बात होती है, स्पेस की बात होती है, तो सबसे पहले इंसान के जहन में आती है रॉकेट, एक स्पेसशिप, दूसरे सयारों पे जाना, ठीक है। तो इसके अंदर देखा जाए तो, लेकिन जब देखा जाए तो स्पेस या रिसर्च इससे बहुत ज्यादा वसी है, बहुत वास्ट इसकी रिसर्च है, लेकिन देखा जाए तो बेसिक कॉन्सेप्ट भी जो रॉकेटरी का है वो भी नहीं पता लोगों को। तो थोड़ा बताइएगा हमारे आम लिसनर्स के लिए कि रॉकेटरी असल में है क्या।
5: बिल्कुल सही। तो बेसिकली जो है रॉकेटरी जो है वो हमें रिक्वायर्ड होती है स्पेस को एक्सेस करने के लिए। तो इसके ऊपर भी हम यहाँ पर थोड़ा बहुत काम करते हैं, हमारे स्टूडेंट्स काम करते हैं। अब बेसिकली जो कैन सेट का एक्सपेरिमेंट का जिक्र हो रहा था, तो वो कैन सेट का एक्सपेरिमेंट इंटरनेशनल लेवल पे इसी तरह ही वो परफॉर्म करते हैं कि आप वो स्टूडेंट सैटेलाइट जो होता है उसको आप एक रॉकेट के अंदर इंसर्ट करते हैं और यूजुअली वो उसको हम मॉडल रॉकेट बोलते हैं, और उसको डिजाइन किया जाता है 1 किलोमीटर के एल्टीट्यूड को अचीव करने के लिए। यानी कि बेसिकली आप अपने कैन सेट को या जो स्टूडेंट सैटेलाइट आपने बनाया होता है उसको उस रॉकेट के अंदर डालते हैं, वो रॉकेट जो है लॉन्च किया जाता है, वो 1 किलोमीटर के एल्टीट्यूड पे जाता है और वहां से वो आपके कैन सेट को, जो स्टूडेंट सैटेलाइट आपने बनाया हुआ उसको वो डिप्लॉय करता है। अब पैराशूट के साथ फिर वो आपका कैन सेट भी नीचे आ जाता है और रॉकेट भी जमीन पे आ जाता है। ये दोनों चीजें रीयूजेबल होती हैं।
4: अच्छा अच्छा,
5: दोनों चीजें रीयूजेबल होती हैं। और आपके ड्यूरिंग दिस फ्लाइट में आप क्या करते हैं, एक स्टूडेंट के साथ जो एक्सपेरिमेंट में जो सीखता है वो ये सीखता है कि आपने एक सैटेलाइट को लॉन्च करना है तो लॉन्चिंग में क्या क्या प्रॉब्लम्स आएंगी, वाइब्रेशन है, शॉक है, डिफरेंट चीजें हैं जिसको वो हैंडल कैसे करेगा। और इसी तरह सैटेलाइट लैंड हो रहा है, फर्ज करें वो चांद पे लैंड हो रहा है या मार्स में लैंड हो रहा है या इवन अर्थ पे दोबारा लैंड हो रहा है, तो उस लैंडिंग के अंदर क्या क्या प्रॉब्लम्स आते हैं और कैसे आप उसको ग्राउंड स्टेशन के साथ कम्युनिकेट करते हैं। तो ड्यूरिंग दिस कैन सेट ऑपरेशन या एक्सपेरिमेंट आप इन तमाम प्रोसेस से एक स्टूडेंट को गुजारते हैं, जो कि बहुत यूजफुल होता है इंजीनियरिंग स्टूडेंट्स के लिए।
4: अच्छा अच्छा, तो डॉक्टर साहब हमने फिलहाल आपने सारी रिसर्च सेंटर विजन मिशन कैन सेट रॉकेटरी के बारे में जाना है। अभी बहुत सी बातें हैं जो आपसे मजीद करनी है, आपका वक्त में मजीद चाहिए होगा, लेकिन उससे पहले हम एक लेंगे छोटा सा ब्रेक। सामने हमारे साथ कनेक्टेड रहेगा, इंशाल्लाह आपसे मिलते हैं छोटे से ब्रेक के बाद।

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहसो तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम, मैं हूं आपका होस्ट डॉक्टर मोहम्मद शफीक रहमान और आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। आज हमारे साथ जो शख्सियत बहसियत गेस्ट यहां पर मौजूद हैं, उनका नाम है एसोसिएट प्रोफेसर डॉक्टर मोहम्मद जुमान, जो किसी तारुफ के मोहताज नहीं है। आइए हम उनसे बात करते हैं कि फार्मेसी का स्कोप पाकिस्तान में क्या है और फार्मेसी प्रोफेशन को पाकिस्तान में कितनी पज़ीराई अभी तक मिल चुकी है। अस्सलाम वालेकुम डॉक्टर साहब।
3: वालेकुम सलाम डॉक्टर साहब।
2: सबसे पहले तो मैं आपसे गुजारिश करूंगा कि हमारे सामेईन के लिए आप अपना एक ब्रीफ सा इंट्रोडक्शन दे दें कि आपका प्रोफेशनल एक्सपीरियंस क्या है और आपने कौन से शोबे में महारत रखते हैं फार्मेसी के, ताकि हम उसके हिसाब से आपके साथ आगे चल सकें।
3: सर, फर्स्ट ऑफ ऑल थैंक यू वेरी मच। इट्स रियली प्लेजर टू बी हियर एंड टू टॉक अबाउट अ प्रोफेशन दैट इज रैपिडली इवॉल्विंग एंड कंट्रीब्यूटिंग सिग्निफिकेंटली टू हेल्थ केयर सिस्टम इन पाकिस्तान। अगर मैं अपने बारे में कुछ बताना चाहूँ तो सर, मैंने स्टार्ट जो किया अपने एजुकेशनल सिस्टम का, जो मैंने ग्रेजुएशन की वो यूनिवर्सिटी ऑफ सरगोधा से की, और सेशन था 2004-09 का। देन आफ्टर दैट मैंने एमफिल किया, एमफिल इन फार्मास्यूटिक्स फ्रॉम GC यूनिवर्सिटी फैसलाबाद, एंड देन आई मूव टू बहाउद्दीन ज़करिया यूनिवर्सिटी मुल्तान फॉर PhD, एंड आई कम्प्लीटेड PhD देयर इन 2018। अगर मैं अपने प्रोफेशनल कैरियर की बात करूं तो मैंने अपना प्रोफेशनल कैरियर एज ए टीचर स्टार्ट किया यूनिवर्सिटी ऑफ लाहौर से जुलाई 2011 में, और मैंने वहां पे तकरीबन 8 साल सर्व किया टिल 2019। और उसके बाद जो है मैंने UCP को ज्वाइन किया और सिंस 2019 मैं यहां पे सर्व कर रहा हूं इन द फैकल्टी ऑफ फार्मास्यूटिकल साइंसेज एज एसोसिएट प्रोफेसर।
2: डॉक्टर साहब, आपका तो बड़ा वसी एक्सपीरियंस है, और मैंने एक चीज़ और भी मार्केट से सुनी है, क्योंकि मेरा भी ताल्लुक इसी प्रोफेशन से ही है, तो आपकी रिसर्च पब्लिकेशंस और रिसर्च प्रोफाइल आपकी बहुत स्ट्रांग है, तो फार्मेसी प्रोफेशन में ख़ास तौर पे उसके बारे में आप क्या कहेंगे?
3: जी सर, थैंक यू। अल्हम्दुलिल्लाह सर, रिसर्च का थोड़ा सा शौक़ है, तो इसी शौक को मद्देनज़र रखते हुए मैंने को तकरीबन 13-14 ईयर्स हो गए हैं जो मैं लैब में रिसर्च का काम कर रहा हूँ, और अब तक मेरी ऑलमोस्ट 130 पब्लिकेशंस हैं, और इम्पैक्ट फैक्टर जो है वो 300+ है। लास्ट ईयर लकीली जो है अल्लाह की ब्लेसिंग से मैं बेस्ट रिसर्चर और इनोवेटर था ऑफ UCP, और 2019 में, अगर मैं थोड़ा सा पीछे जाके बात करूँ तो 2019 में मुझे एमिनेंट रिसर्चर अवार्ड मिला यूनिवर्सिटी ऑफ लाहौर से, और इन्हीं चीज़ों को देखते हुए UCP ने मुझे एक अपॉर्चुनिटी दी, और मैं 2022 में एज अ विजिटिंग साइंटिस्ट USA का भी मैंने विजिट किया, शॉर्ट विजिट था एज अ विजिटिंग साइंटिस्ट। मैंने चैपन यूनिवर्सिटी की रिसर्च लैब में भी एक प्रोजेक्ट पे काम किया जिसमें कैंसर की जो ड्रग्स थी उनकी डिलीवरी और पेप्टाइड सिंथेसिस पे काम था, तो वहाँ का भी मुझे अल्हम्दुलिल्लाह एक्सपोजर मिला।
2: वेरी गुड डॉक्टर साहब, आपको तो से सवाल करना तो सूरज को चिराग दिखाने के मुतरादिफ होगा। तो बहरहाल हम अपने प्रोग्राम का स्टार्ट करते हैं। सबसे पहले तो डॉक्टर साहब मुझे ये बताएं कि हमारे आम सुनने वालों के लिए और हमारे UCP के सामेईन के लिए कि फार्मेसी है क्या, और ये हमारे हेल्थ केयर सिस्टम में किस तरह से कंट्रीब्यूट कर रही है, और ख़ास तौर पे फार्मासिस्ट जो सा है हमारे हेल्थ केयर सिस्टम में किस तरह से कंट्रीब्यूट कर रहा है।
3: सर, अगर हम फार्मेसी की बेसिक्स की बात करें तो इंसान की इब्तिदा से ही फार्मेसी का आगाज हो गया था, क्योंकि जब इंसान को अल्लाह ताला ने ज़मीन पे भेजा तो ज़ाहिर है उसके साथ कुछ ना कुछ ये बीमारियाँ और उनका तदारुक भी अल्लाह ताला ने साथ में ही भेज दिया। लेकिन उस वक्त के लोगों को ये शायद नहीं पता था कि ये जो ادویات یہ یوز کر رہے ہیں یا جس پروسیس سے یہ یوز کی جا رہی ہیں یا بنائی جا رہی ہیں یہ فارمیسی کا پروفیشن کہلائے گا. گریجولی جو ہے اس کے اندر چینجز آتے گئے اور اب جو ہے یہ جو میڈیسن کی پریپریشن کا میڈیسن کی یوٹیلائزیشن کا جو طریقہ کار ہے جو پروٹوکول یا جو پروسیجر ہے اس کو ہم نے ایک پرٹیکولر نام دے دیا ہے دیٹ از فارمیسی. تو اب فارمیسی بیسیکلی ہے کیا کہ اس میں ہم ڈرگ کو پریپیئر کرتے ہیں ان کو ڈسپینس کرتے ہیں ڈرگ کو ریویو کرتے ہیں اور ان کو سیف اور افیکٹو وے میں پیشنٹ کو ایڈمنسٹر کرنے کی کوشش کرتے ہیں. ایون بہت ساری ڈرگس جب مارکیٹ میں آ جاتی ہیں تو اس کے بعد بھی اس کا فالو اپ لیا جاتا ہے جسے پوسٹ مارکیٹنگ سرویلنس کہتے ہیں تاکہ پیشنٹ کو اس طرح سے کمپلائنس دی جائے کہ میڈیسن مارکیٹ میں آ جانے کے بعد بھی اگر اسے کوئی پرابلم ہمیں آ رہا ہے یا اسے کوئی پرابلم فیس ہو رہی ہے تو اس کا بھی تدارک کیا جائے.
2: اچھا یہ سارے کام فارماسسٹ خود کر رہا ہوتا ہے؟ فارماسسٹ ہی کر رہے ہوتے ہیں
3: سر. مین ریسپانسبلٹی یہ فارماسسٹ کی ہی ہے کہ جتنی بھی ڈرگز ہیں آپ ان کو سیف اور افیکٹو بنائیں فار پیشنٹ یوز.
2: اوکے اچھا فارماسسٹ کا, اچھا مجھے یہ بتائیں کہ فارماسسٹ کا یہ جو رول کیا انڈسٹری کے اندر پریپیئرنگ آف دی میڈیکیشن کے اندر کتنا مطلب اس کا رول ہے؟ مطلب وہاں پہ کون کون سے ایسے شعبے ہیں جہاں پہ فارماسسٹ جو ہے نا اپنی خدمات سر انجام دے سکتا ہے؟
3: سر اگر ہم فارمیسی پروفیشن کی بات کریں تو یہ ایک بہت واسٹ فیلڈ ہے. اس کے اندر بہت سارے جو ہے وہ سب ڈسپلن سب ڈپارٹمنٹ آ جاتے ہیں. ابھی آپ نے ایک ڈپارٹمنٹ کا نام لیا جو کہ انڈسٹریل فارمیسی ہے. انڈسٹریل فارمیسی میں را مٹیریل مین جو ہمارے پاس کروڈ فارم میں ڈرگ آتی ہے, را مٹیریل سے لے کر فنشڈ فارم آف دا ڈرگ تک جتنے بھی پروسیسنگ ہیں وہ فارماسسٹ کی انڈر سپرویژن ہوتے ہیں اور اس میں چھوٹے چھوٹے ڈپارٹمنٹ مل کے ایک میگا اسٹرکچر جسے ہم انڈسٹری کہتے ہیں وہ بناتے ہیں. اس میں ہمارا کوالٹی کنٹرول ڈپارٹمنٹ آ جاتا ہے, کوالٹی ایشورنس ڈپارٹمنٹ آ جاتا ہے, ہمارا ریگولیٹری افیئر کا ڈپارٹمنٹ آ جاتا ہے, ہمارا پروڈکشن کے ڈپارٹمنٹ آ جاتا ہے جس میں میجرلی ہم اپنی جو ڈرگز ہیں جو میڈیسن ہیں ان کو کسی بھی سوٹیبل ڈوزیج فارم میں سنتھسائز کرتے ہیں پریپیئر کرتے ہیں. ڈوزیج فارم جیسے ٹیبلٹ وغیرہ سے آپ لوگ سب فیملیئر ہوں گے, ٹیبلٹس ہیں کیپسولز ہیں سیرپ یہ سب ڈوزیج فارم ہے اور یہ سب انڈسٹری کے اندر ہی پریپیئر کی جاتی ہیں اور ان کی کوالٹی پروڈکشن کی جو رسپانسبلٹی ہے وہ فارماسسٹ کی ہے. تو فارماسسٹ اپنے انڈر سپرویژن ایک را فارم سے لے کر ڈرگ کو فنش فارم تک لے کے آتا ہے اور اس کو کوالٹی پروڈکٹ بنانے میں اپنا کلیدی رول ادا کرتا ہے تاکہ یہ میڈیسن جب کسی پیشنٹ تک پہنچیں تو اس کے لیے افیکٹو ہوں اور جس مقصد کے لیے وہ میڈیسن یوز کرے اس کو وہ مقصد اچیو حاصل ہو.
2: اچھا میرے ذہن میں ایک بات آ رہی تھی, جب میرا ایڈمیشن فارمیسی میں فرسٹ ٹائم ہوا تھا تو مجھے نہیں لینے دیا تھا میرے بڑوں نے ایڈمیشن, تو مجھے یہ کہا گیا تھا کہ یہ صرف ڈسپینسر ہوتے ہیں, تو کیا اس کا پریویسلی کیا اس کا رول ایسا بھی رہا ہے کہ یا ابھی بھی اس کا ڈسپنسنگ کا رول ہے فارماسسٹ کا؟
3: سر پاکستان میں جو ہے نا آہستہ آہستہ لوگ اس پروفیشن سے اویئر ہو رہے ہیں, ان کو آئیڈیا ہو رہا ہے کہ یہ کتنا نوبل پروفیشن ہے. آپ تو صرف ایک ڈسپنسر کی بات کر رہے ہیں کہ لوگ یہ سمجھتے تھے کہ جو فارماسسٹ ہوتے ہیں وہ ڈسپنسر ہوتے ہیں, بلکہ آج سے تھوڑا سا پہلے کی اگر ہم بات کریں تو لوگوں کو یہ لگتا تھا کہ یہ صرف میڈیکل ریپ ہیں جو میڈیسن جو ہے وہ ڈاکٹر کو جا کے بیچتے ہیں, جو کہ ایک غلط کانسیپٹ ہے. سیلز اور مارکیٹنگ بھی ایک کہہ لیں کہ ایریا ہے, ایک فیلڈ ہے جس میں ہمارے فارماسسٹ بڑے افیکٹولی اپنا رول پلے کر رہے ہیں. ڈسپینسنگ بھی جو ہے یہ ایک امپورٹنٹ پارٹ ہے ہمارے ہیلتھ کیئر سسٹم کا, جس میں پراپرلی میڈیسن کو ڈسپینس کرتے ہیں اور یہ کوئی لے مین جو ہے ڈسپینس نہیں کر سکتا. ایک فارماسسٹ جو کوالیفائڈ پرسن ہوگا وہی افیکٹو وے میں ان میڈیسن کو پیشنٹ تک ڈسپینس کر سکتا ہے. کہ ڈسپینسنگ میں صرف یہ نہیں آتا کہ آپ نے کوئی پیکٹ جب ڈبی یا کوئی ٹیبلٹ اٹھا کے پیشنٹ کو دے دی, بلکہ آپ نے اس کو پراپر سمجھانا بھی ہے ساتھ میں کہ جو آپ میڈیکیشن ڈسپینس کر رہے ہیں اس کو آپ نے یوز کیسے کرنا ہے,
2: ایڈوائزری بھی کرنی ہے,
3: ایڈوائزری رول بھی ہے فارماسسٹ کا.
2: اچھا یہ فاب یہ جو آپ بتا رہے ہیں یہاں سے میرے ذہن میں ایک بات آ رہی ہے کہ کو پیکنگ کو کر کے ڈاکٹر صاحب اس کو دینا ہے پیشنٹ کو, تو کیا میڈیکل سٹور اور فارمیسی میں کیا ڈفرینس ہم اپنے سامعین کے لیے کیا بات کر سکتے ہیں کہ ان دونوں میں کیا ڈفرینس ہے میڈیکل سٹور اور فارمیسی میں؟
3: دیکھیں سر میڈیکل سٹور اور فارمیسی اگر ہم ان ٹرمز آف میڈیسن دیکھیں تو لوگوں کے ذہن میں جو کنسیپٹ ہے وہ یہی ہے کہ جو چھوٹی شاپ ہوگی وہ میڈیکل سٹور ہے اور جو ذرا بڑی شاپ ہوگی وہ ایک فارمیسی کہلاتی ہے. ایسا نہیں ہے. سٹور کے اندر جو میڈیکل سٹور ہے اس کے اندر جو آپ میڈیسن سٹور کرتے ہیں ان میں और जो एक फार्मेसी के ऊपर मेडिसिन स्टोर की जाती है उनमें डिफरेंस है। एक स्केड्यूल या शेड्यूल जी की कुछ ड्रग्स के बारे में हम सुनते हैं, नॉर्कोटिक्स के या कंट्रोल ड्रग के बारे में हम सुनते हैं, ये वो ड्रग्स हैं जो फार्मेसी के ऊपर ही प्रिस्क्राइब प्रिस्क्रिप्शन के अगेंस्ट डिस्पेंस की जाती है। एक आम मेडिकल स्टोर के ऊपर ये ड्रग्स अवेलेबल नहीं होती।
2: अच्छा, इसका मतलब ये हुआ कि फार्मेसी पे फार्मासिस्ट का होना भी जरूरी होगा और मेडिकल स्टोर के ऊपर कोई खास जरूरी नहीं है, क्या मैं इससे ये मतलब ले सकता हूँ?
3: नहीं सर, अब जो रीसेंट डेवलपमेंट्स हो रही हैं, बल्कि ये तो बड़ी पहले से इस चीज को कोशिश की जा रही कि इम्प्लीमेंट किया जाए कि अगर मेडिकल स्टोर है तो जो क्वालिफाइड पर्सन है, अब मेडिकल स्टोर का लाइसेंस फार्मेसी टेक्नीशियन या असिस्टेंट जो फार्मासिस्ट होता है उसको भी दिया जाता है, तो वहां पे क्वालिफाइड पर्सन होना जरूरी है। जबकि जो फार्मेसी है उसका लाइसेंस सिर्फ कैटेगरी ए हासिल करने वाला जो पर्सनल होगा, क्वालिफाइड पर्सन होगा, उसको दिया जाता है। तो रेलेवेंट क्वालिफाइड पर्सन का रेलेवेंट प्रीमिसेस पे होना जरूरी है। तो मेडिकल स्टोर जो है उस पे उसके अकॉर्डिंगली लाइसेंस होल्डर पर्सन होगा, और फार्मेसी के ऊपर जो कैटेगरी ए हासिल करने वाला क्वालिफाइड पर्सन है जिसे हम फार्मासिस्ट कहते हैं, उसका होना जरूरी है।
2: सामीन, हमारे साथ हैं डॉक्टर मोहम्मद जुमान और अब हम चलते हैं एक छोटे से म्यूजिकल ब्रेक की तरफ। आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। वो डॉक्टर साहब के साथ वापसी पर हम सवाल करेंगे कि कौन कौन से चैलेंजेस हैं जो फार्मेसी प्रोफेशन या फार्मासिस्ट इस वक्त फेस कर रहा है। डॉक्टर साहब, छोटे से ब्रेक के बाद आपसे चैलेंजेस के बारे में बात करेंगे।

0: سامعین، یونیورسٹی آف سینٹرل پنجاب ایف ایم 92.6 پر اب آپ سنیں گے ڈاکومنٹری سائبر کرائم۔
1: انفارمیشن ٹیکنالوجی عالمی سطح پر معاشرے اور معیشت کا لازمی جز بن گئی ہے۔ ہم انفارمیشن ٹیکنالوجی، کمپیوٹر اور اس کے ساتھ ساتھ عالمی نیٹ ورک پر انحصار کر رہے ہیں۔ دنیا کا نیٹ ورک جسے سائبر سپیس کہا گیا ہے، اس کی کوئی حد نہیں۔ سوشل میڈیا جہاں مؤثر ثابت ہو رہا ہے، وہاں اس کا غلط استعمال بھی نقصان پہنچا رہا ہے۔ سوشل میڈیا، خاص طور پر فرینڈلی یوزر ایپ جیسے کہ فیس بک پر جعلی اکاؤنٹس کی بھرمار ہے۔ 80% عوام فیس بک کے ذریعے سائبر کرائم کا نشانہ بنتی ہے۔ کہنے کو تو سوشل میڈیا ہم محبت اور امن و امان کے فروغ کا ذریعہ بناتے ہیں، مگر یہ سوشل ایپس نے سیاست، معاشرت اور دین کسی کو نہیں بخشا۔ سوشل میڈیا پر ایسی سرگرمیاں بھی عروج پر ہیں جو معاشرے کے مختلف طبقات اور مکاتب فکر میں ایک دوسرے کے خلاف نفرت اور برائیوں کو پروان چڑھا رہے ہیں۔ پہلی دفعہ سائبر کرائم ایکٹ کا نفاذ 31 دسمبر 2007 کو پرویز مشرف کے دور حکومت میں کیا گیا۔ موجودہ حکومت نے بھی اس مسئلے کے حل کے لیے قومی اسمبلی اور سینٹ سے ایک ترمیمی بل، پریونشن آف الیکٹرک کرائمز آرڈیننس، پاس کروایا، جس میں 3 ماہ سے 14 سال قید اور 50,000 سے لے کر 5 کروڑ تک جرمانے کی سزا کا تعین کیا گیا۔ اس قانون کے تحت صرف انٹرنیٹ پر ہی نہیں بلکہ تصویر کشی، میسجز، ای میلز، فون اور کیمروں کے ذریعے ڈیٹا کو شیئر کر کے کسی کو ڈی فیم کرنے پر یہ سزا اور جرمانہ لاگو ہوگا۔ جیسے کہ سوشل میڈیا پر کسی کی اجازت کے بغیر اس کی تصویر، اشتہار اور پیغام بھیجنے پر 3 ماہ کی قید اور 50,000 سے لے کر 5 کروڑ تک کا جرمانہ ادا کرنا پڑ سکتا ہے۔ سائبر کرائم ایکٹ کے تحت سیاستدانوں کے کارٹونک بلاگز بنانا اور تجزیہ کرنا بھی قابل جرم ہے۔ سائبر کرائم کے تحت ہراساں کرنے اور معاشرے میں الیکٹرانک ایپس کے تحت ملکی سالمیت کو نقصان پہنچانے والے شخص کو بغیر کسی ایف آئی آر کے گرفتار بھی کیا جا سکتا ہے۔ قانونی ماہرین کے مطابق اس قانون میں ایف آئی اے کو لامحدود اختیارات دیے گئے ہیں۔ اس حوالے سے ایف آئی اے کے ڈپٹی ڈائریکٹر محمد رضوان صابر خان کا کہنا تھا،
2: جو سائبر کرائم سرکل ہے یہ ایف آئی اے کے انڈر آتا ہے اور یہ اس کا ایک سب پارٹ ہے ایف آئی اے سرکل کا۔ 2007 سے پہلے سائبر کرائم کے بارے میں پاکستان میں کوئی لا نہیں تھا۔ 2007 میں پہلا لا آیا اور اس کے بعد 2016 میں پروینشن آف الیکٹرانک کرائم ایکٹ آیا۔ اس لا کے تحت آپ کو کم از کم 3 سال سے سزائے موت تک سزا ہو سکتی ہے۔ اس میں اگر آپ نے کسی کی کوئی نوٹ پکچر کسی کو سینڈ کی ہے واٹس ایپ پہ، تو اس کی کم از کم سزا 7 سے 14 سال ہے، اور یہ نان بیلیبل فینس ہے، اس میں کسی بندے کی بیل نہیں ہوتی۔ اگر کوئی آدمی سائبر کرائم ہراسمنٹ میں پایا جاتا ہے اور وہ کمپلین کرنا چاہتا ہے ایف آئی اے سائبر کرائم کو، تو اس کے 2-3 طریقے ہیں۔ ایک تو یہ آپ آن لائن جا کے اس کی کمپلین کر سکتے ہیں، جس کی ویب سائٹ کا یو آر ایل ایڈریس ہے complain.nr3c.gov.pk۔ آپ تھرو فون بھی کمپلین رجسٹرڈ کروا سکتے ہیں، ہمارا ہیلپ لائن نمبر ہے 9911۔ تو آپ ہمارے آفس میں آ کے بھی اس کی کمپلین کروا سکتے ہیں۔ ہمارا آفس لاہور میں جو ہے وہ 87 شادمان 2 میں ہے۔ اس کے علاوہ سائبر کرائم کے آفس پنجاب میں، گجرانوالہ میں، فیصل آباد میں اور ملتان میں بھی ہے، ادھر بھی آپ جا کے اس کی کمپلین لکھوا سکتے ہیں۔
1: اگر کوئی شخص سائبر ہراسمنٹ کا شکار ہوتا ہے تو وہ فیڈرل انویسٹیگیشن ایجنسی کے نیشنل ریسپانس سینٹر اردو یا انگریزی زبان میں درخواست بھیج سکتا ہے، جس میں اسے اپنے ساتھ ہوئے واقعے اور اس کے شواہد کو درخواست میں لکھنا ہوگا۔ اس کے علاوہ وہ اپنے ای میل اور فیکس کے ذریعے بھی اپنی شکایات درج کروا سکتا ہے، اور مزید معلومات کے لیے نیشنل ریسپانس سینٹر کے ایمرجنسی نمبر 9911 پر کال بھی کر سکتا ہے۔ یونائیٹڈ نیشنز ڈیولپمنٹ پروگرام کی نیشنل ہیومن ڈیولپمنٹ رپورٹ کے مطابق پاکستان کی 64% آبادی نوجوان نسل پر مشتمل ہے، جس میں سے 30% آبادی 15 سے 29 سال کے ایج گروپ کے نوجوانوں پر مشتمل ہے، जो ज्यादातर साइबर क्राइम का शिकार होते हैं। साइबर क्राइम के केस में चाइल्ड पोर्नोग्राफी, सेक्सुअल अब्यूज जैसे केसेस शामिल हैं। साइबर क्राइम की रोकथाम के लिए हमें साइबर क्राइम एक्ट, राइट टू इंफॉर्मेशन एक्ट जैसे बुनियादी कवानीन को स्कूलों और कॉलेजों की तालीमी सरगर्मियों का हिस्सा बनाने की जरूरत है। ब्लैकमेलिंग का अमल दिन ब दिन परवान चढ़ रहा है और ये भी कानूनी बिल के तहत साइबर क्राइम का हिस्सा है, मगर हमें अपने ही हुकूक का इल्म नहीं। ब्लैकमेलिंग का रुझान खास तौर पर यूनिवर्सिटीज और कॉलेजेस के तलबा तालबात में है। शुरू शुरू की दोस्ती और हमदर्दी के चक्कर में अपनी हसास और पर्सनल इंफॉर्मेशन को शेयर करना और फिर पछतावे के आंसू बहाना रोजाना का मामूल बन गया है। इस हवाले से मीडिया लेक्चरर राबेल नियाज का कहना था,
3: साइबर क्राइम में जो आजकल लड़कियां बहुत ज़्यादा मुश्किलात का शिकार हैं और बहुत आम देखने में आ रहा है कि तस्वीरें जो शेयर की जाती हैं फेसबुक जैसे प्लेटफॉर्म पे, उसकी वजह से वो काफ़ी मुश्किलात का शिकार होती हैं। तो क्या बेहतर है, क्या किया जा सकता है बजाय इसके कि आप किसी को मौका दें, किस तरह से आप बच सकते हैं, खुद अपने तौर से अपना बचाव कैसे कर सकते हैं, इस हवाले से मैं बात करना चाहूँगी। सबसे पहली बात तो ये कि बेहतर ये होगा कि फेसबुक पे फैमिली की और अपनी तस्वीरें शेयर ना किए जाएं, क्योंकि आप नहीं जानते कि किसी भी तरीके से किस तरह से उनका इस्तेमाल किया जा सकता है। और यकीनन बहुत से लोग अच्छी नीयत होने के बावजूद हो सकता है कि कोई गलत इस तरीके से भी इस्तेमाल कर दें, तो बेहतर यही होगा कि आप किसी को मौका ही ना दें। और दूसरा ये कि फ्रेंड्स जो आप सेलेक्ट करते हैं उसको भी आप बहुत एहतियात से इस्तेमाल करें कि किस तरह से आपने अपने फ्रेंड्स को सेलेक्ट करना है। हर किसी को, हर फ्रेंड्स के फ्रेंड्स को भी आप अगर सेलेक्ट कर लें और अपनी फ्रेंड लिस्ट पढ़ाते जाएं, तो इस तरह से भी लड़कियां साइबर क्राइम का शिकार हो सकती हैं। आप नहीं जानते कि आपके दोस्त के दोस्त के दोस्त की कैसी नीयत हो सकती है आपकी तरफ। तो बेहतर ये होगा कि आप अपने जो दायरा अहबाब है उसको सिर्फ मुखलिस लोगों तक ही रखें। और तस्वीरें शेयर करने के अलावा और जो डिटेल्स आप शेयर करते हैं, मसलन ये कि आप अगर कहीं खाना खाने जा रहे हैं और अगर आप रूटीन में कहीं किसी और जगह जा रहे हैं और अपने आप को जियो टैग कर लेते हैं फेसबुक पे, ये भी बहुत ख़तरनाक बात हो सकती है, क्योंकि आप नहीं जानते कि कौन आप पे नज़र रख रहा है और कौन किसी भी वक्त आपका गलत इस्तेमाल कर सकता है। तो जियो टैगिंग फेसबुक पे तस्वीरें शेयर करने के अलावा जियो टैगिंग भी एक बहुत ख़तरनाक बात हो सकती है। तो अपनी ज़िंदगी की तफसीलात फेसबुक पे देने से गुरेज करें, इस तरह बहुत सी मुश्किलात से बच सकते हैं। तो लड़कियों को खासकर इन बातों का बहुत ख्याल करने की ज़रूरत है। अपनी बहनों को और अपनी बेटियों को ये बात समझाने की बहुत ज़रूरत है, माओं को और टीचर्स को, कि वो किस तरह से अपनी प्राइवेसी का ख्याल रखते हुए अपनी बहुत पर्सनल चीज़ें जो हैं वो फेसबुक पे शेयर ना करें। उसमें तस्वीर भी आ जाती है, उसमें और डिटेल्स भी आ जाती हैं। अगर आप कहीं पे कहीं शामिल हुए हैं, किसी इवेंट पे गए हैं, तो ये सब तफसीलात फेसबुक पे देने की हरगिज़ ज़रूरत नहीं है। इन तमाम चीज़ों का ख्याल अगर आप रखें तो आप साइबर क्राइम से यकीनन बच सकते हैं।
1: हुकूमत को चाहिए बाकी वाकयात की तरह पाकिस्तानी आवाम को इस हवाले से भी आगाही के सिलसिले में इकदामात करके जिंदगियों को महफूज बनाए। इस डॉक्यूमेंट्री की रावी हैं महर रशीद, तहरीरो हिदायत नौशीन अकबर, मुइजा जफर और खतीजा मकसूद, निगराने आला मिस हिना अदीब। खसूसी शुक्रिया जनाब सुहेल अनवर, जनाब सुआले हैदर और मिस हिना अदीब।
0: सामेन, यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब FM 92.6 पर अभी आप सुन रहे थे डॉक्यूमेंट्री साइबर क्राइम।